0: करेंगे, जिनमें जेटवा गांव की झील, नौ तामीर शुदा तीन लाइब्रेरियां और प्राइमरी स्कूल की नई इमारतें शामिल हैं। शाम को जनाब शाह अहमदाबाद में प्रोग्रामों में शिरकत करेंगे और सोला और भीमजीपुरा भारत माता स्क्वायर, माता उमिया धाम कॉम्प्लेक्स के हॉस्टल की नई इमारत का इफ्तिताह करेंगे। इसके बाद वजीर दाखिला आइंदा ओलंपिक, कॉमनवेल्थ और वर्ल्ड पुलिस एंड फायर गेम्स के लिए बुनियादी ढांचे की तैयारी का जायजा लेने के लिए शाही बाग सर्किट हाउस में एक आला सतही मीटिंग में शिरकत करेंगे। अहमदाबाद से अपर्णा खून की रिपोर्ट के साथ खबरनामे के लिए नीतिका त्यागी।
1: इक्तिसादी उमूर से मुतालिक काबिना कमेटी CCEA ने PDS में खुदकारी के साथ राशन ट्रांसपोर्ट और हैंडलिंग इनकम में इमदाद के लिए स्कीम सार्थक PDS को एक जामे स्कीम के तौर पर जारी रखने की मंजूरी दे दी है। इस स्कीम को 16वें मालियाती कमीशन अवार्ड मुद्दत में मंजूरी दी गई है, जिसमें मरकज के हिस्से के तौर पर 25,530 करोड़ रुपए मुख्तस किए गए हैं। इत्तला तो नशरियात के वजीर अश्वनी वैष्णव ने नई दिल्ली में मीडिया ब्रीफिंग के दौरान काबीना के फैसले से मुतालिक ये ऐलान किया।
2: इस प्रोग्राम में तीन बड़े सुधार अप्रूव हुए हैं। सबसे पहला, राज्य सरकारों के एजेंसीज, राज्य में तो FCI का बड़ा गोडाउन होता है, वहां से डिफरेंट डिस्ट्रिक्ट्स में डिविजन्स में फेयर प्राइस शॉप तक पहुंचाने का जो कॉस्ट होती है, उस कॉस्ट को सपोर्ट करेंगे। दूसरा, फेयर प्राइस शॉप्स हैं, उनमें डीलर्स का रिम्यूनरेशन रखा गया था, उसको बढ़ाने की जरूरत थी, तो वो भी फैसला लिया गया। और तीसरा फैसला, टेक्नोलॉजी का यूज करके पब्लिक डिस्ट्रीब्यूशन सिस्टम को हम कैसे मॉडर्नाइज कर सकते हैं।
1: ईसार और कुर्बानी का त्यौहार ईद उल अजहा या बकरीद आज मुल्क के मुख्तलिफ हिस्सों में मजहबी अकीदत और जोश व खरोश के साथ मनाया जा रहा है। अकीदतमंद ईदगाहों और अहम मसाजिद में ईद की नमाज अदा कर रहे हैं। कौमी राजधानी दिल्ली में ईद की खसूसी नमाज जामा मस्जिद, फतेहपुरी मस्जिद और शाही ईदगाह में मुनक़िद हो रही है। ईद उल अजहा हजरत इब्राहिम की उस अजीम कुर्बानी की याद में मनाया जाता है, जब वो अल्लाह ताला के हुक्म की तामील में अपने इकलौते बेटे को कुर्बान करने के लिए तैयार हो गए थे। इस मौके पर सिक्योरिटी के सख्त और वज़ी इंतजाम किए गए हैं। सदर जमहूरिया द्रौपदी मुर्मू ने ईद उल अजहा के मुबारक मौके पर आवाम को मुबारकबाद दी है। अपने पैगाम में सदर जमहूरिया ने कहा कि यह त्यौहार खुद को वक्फ करने, ईसार और बेलौस जज्बे की अलामत है। सदर जमहूरिया मुर्मू ने कहा कि यह त्यौहार मुल्क के शहरियों को खासतौर पर माली तौर पर कमजोर अफराद के लिए इंसानियत की बुनियाद पर खिदमत करने की तलकीन करता है। उन्होंने अवाम से माशरे में मोहब्बत इत्तेफाक को फरोग देने के जज्बे को मुस्तहकम करने की अपील की। उत्तर प्रदेश में ईद उल अजहा का त्यौहार पूरी रियासत में मजहबी अकीदत के साथ मनाया जा रहा है। इंतजामिया ने आज बकरीद त्यौहार के खुशुसलूबी से मनाए जाने के तनाजुर में बड़े पैमाने पर इंतजाम किए हैं। पेश है एक रिपोर्ट।
0: लोग नजदीकी मसाजिद में ईद उल अजहा की खुसूसी नमाज अदा कर रहे हैं। फरीजा कुर्बानी नमाज के बाद अदा किया जाएगा। रियासती सरकार ने किसी भी नई रिवायत के शुरू ना होने और ममनू जानवरों की कुर्बानी ना होने देने को यकीनी बनाने के लिए पहले ही सभी जिला पुलिस सरबराहान को एडवाइजरी जारी की हुई है। DGP राजीव कृष्ण की हिदायत के बाद त्यौहार को पुरअमन तौर पर मनाए जाने को यकीनी बनाने के लिए पुलिस ने हसास इलाकों में मार्च किया। पुलिस कानपुर, मुरादाबाद, संभल, रामपुर, मेरठ और मऊ जैसे हसास शहरों में मजीद निगरानी बरत रही है। लखनऊ से सुशील चंद तिवारी की रिपोर्ट के साथ खबरनामे के लिए मैं आसिया मेमुना।
1: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। सदर जमहूरिया द्रौपदी मुर्मू आज गैंगटॉक के पलजोव स्टेडियम में सिक्किम पुलिस को सदर जमहूरिया के बावकार पुलिस कलर से सरफराज करेंगी। सिक्किम ये अवार्ड हासिल करने वाली मुल्क की 15वीं रियासत और शिमाल मशरक की 3री रियासत होगा। सदर की पुलिस कलर मुल्क में पुलिस फोर्स की गैर मामूली खिदमात, जबरदस्त नज्म व जब्त और कौम के लिए मुकम्मल तौर पर वक्फ होने के एतराफ में दिया जाने वाला आला तरीन एजाज है। SSP सतह के अफसर की क्यादत में 400 सिक्किम पुलिस एहलकारों का दस्ता सदर जमहूरिया की मौजूदगी में परेड में हिस्सा लेगा। वजीर आजम नरेंद्र मोदी की खसूसी पहल के तौर पर यूनेस्को के आलमी विरसे के मकाम सांची स्तूपा के मुकदस बाकियात को मंगोलिया भेजा जा रहा है। ये बाकियात भगवान बुद्ध के दो अहम पैरोकार सरीपुत्रा और मोद गलियाना से ताल्लुक रखते हैं। आज इन बाकियात को पूरे एजाज के साथ भोपाल के राजा भोज हवाई अड्डे से दिल्ली भेजा जाएगा। कल ये बाकियात अवाम के लिए नई दिल्ली के नेशनल म्यूजियम में रखे जाएंगे। इसके बाद 30 मई को भारतीय फजाइया का खसूसी तैयारा उन्हें मंगोलिया लेकर जाएगा। ज़राअत और किसानों की बहबूद के मरकजी वजीर چوہان آج نئی دلی میں خریف سے وابستہ زراعت مہم متعلق قومی کانفرنس 2026 کا افتتاح کریں گے. دو روزہ پروگرام میں زراعت اور متعلقہ شعبوں سے متعلق موضوعاتی تبادلہ خیال، ریاست وار شراکت، گروپ غور و خوص جیسے اہم معاملات شامل ہوں گے. زراعت اور کسانوں کی بہبود کی وزارت کے مطابق کانفرنس کا مقصد پائیدار زراعت، پیداوار میں اضافہ، آب و ہوا میں لچک ہے. بنیادی ڈھانچے کو مستحکم بنانے اور کسانوں کی خوشحالی پر توجہ مرکوز کرتے ہوئے آنے والے خریف سیزن سے متعلق حکمت عملی پر غور و خوص کیا جائے گا. وزارت نے مزید کہا کہ اس کانفرنس سے مرکزی حکومت، ریاستی سرکاروں، آئی سی اے آر، زرعی اداروں اور دیگر متعلقہ فریقوں کو خریف سیزن کے لیے مربوط کارروائی اور کلیدی ترجیحات پر تبادلہ خیال کے لیے یکجا ہونے کا موقع فراہم ہوگا. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کہا ہے کہ مرکزی اور شمال مغربی بھارت میں اگلے دو روز کے دوران شدید گرمی اور لو کے حالات رہنے کی پیش گوئی ہے. محکمے نے مشرقی مدھیہ پردیش اور ودربھ میں آج شدید گرمی کے سبب ریڈ الرٹ جاری کیا ہے. دلی، چنڈی گڑھ، راجستھان، چھتیس گڑھ، ہریانہ، ہماچل پردیش، کونکن، گوا، اڈیشہ، پنجاب، تلنگانہ اور اتر پردیش میں آج شدید گرمی رہنے کا امکان ہے. محکمہ موسمیات نے شمال مشرقی بھارت، بہار، تمل ناڈو اور پڈوچیری میں آج تیز سے بہت تیز بارش کی بھی پیش گوئی کی ہے. مغربی بنگال حکومت نے بھارت بنگلہ دیش سرحد پر چوکیاں بنانے اور خاردار باڑ لگانے کے بنیادی ڈھانچے کے قیام کے لیے 142.79 ایکڑ اراضی بی ایس ایف کے حوالے کر دی ہے. یہ حوالگی بی جے پی حکومت کے اس فیصلے کا حصہ ہے جو 11 مئی کو کابینہ کی پہلی میٹنگ میں کیا گیا تھا، جس میں سرحد پر باڑ لگانے اور متعلقہ بنیادی ڈھانچے کے منصوبوں کے لیے 45 دن کے اندر 600 ایکڑ زمین کی منتقلی کی گئی تھی. ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای نے حیدرآباد کی ایک ایجوکیشنل ٹیکنالوجی کمپنی کوئمٹ ایڈوٹیک کو امتحانات کی کاپیاں جانچنے کا کانٹریکٹ دینے سے متعلق الزام کو مسترد کر دیا ہے. ایک سوشل میڈیا پوسٹ میں سی بی ایس ای نے کہا کہ الزامات غلط، گمراہ کن اور حقائق پر مبنی نہیں ہیں. آئی پی ایل کرکٹ میں کل رات نیو چنڈی گڑھ میں کھیلے گئے ایلیمینیٹر میچ میں راجستھان رائلز نے سن رائزرز حیدرآباد کو 47 رن سے ہرا دیا. راجستھان رائلز نے سن رائزرز حیدرآباد کے سامنے 244 رن کا نشانہ رکھا تھا، جس کے جواب میں سن رائزرز حیدرآباد کی ٹیم 19 اوورز اور 2 گیندوں میں محض 196 رن ہی بنا پائی. ناروے چیس کے تیسرے راؤنڈ میں بھارت کے آر پرگنندا نے عالمی نمبر 1 کھلاڑی میگنس کیرسلین کو شکست دی اور اس طرح انہوں نے 3 پوائنٹس حاصل کیے. اس جیت کے برعکس عالمی چیمپئن ڈی کوکیش کو ایلرز فیروجیا نے شکست کا سامنا کرنا پڑا. سخت مقابلے میں ہوئے ڈرا کے بعد فائنل گیم میں انہیں اس ہار کا سامنا کرنا پڑا. پرگنندا اب کل 4.5 پوائنٹس کے ساتھ ناروے چیس ٹورنامنٹ میں دوسرے مقام پر پہنچ گئے ہیں اور وہ صرف فیروزشا سے پیچھے ہیں جو 7.5 پوائنٹس کے ساتھ سرے فہرست ہیں. افریقہ اور اب اخبارات کے آئینے کے ساتھ ہیں نتیکا.
3: شکریہ شبانہ. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے سبھی اردو اخباروں نے ایس آئی آر پر سپریم کورٹ کے فیصلے سے متعلق خبر کو اپنی شہ سرخی بنایا ہے. روزنامہ ہندوستان ایکسپریس کی اس حوالے سے سرخی ہے، سپریم کورٹ نے الیکشن کمیشن کے ایس آئی آر عمل کو درست اور آئینی قرار دیا. ملک میں شدید گرمی کے درمیان وزیر اعظم کی شہریوں سے محتاط رہنے کی اپیل سے متعلق خبر کو بھی اخباروں نے اہمیت کے ساتھ پہلے صفحے پر شائع کیا ہے. روزنامہ پرتاپ نے سرخی لگائی ہے، شدید گرمی اور ہیٹ ویو کے درمیان وزیر اعظم کی شہریوں سے تمام ضروری احتیاطی تدابیر اختیار کرنے کی اپیل. آج ملک میں عید الاضحیٰ کا تہوار منائے جانے سے متعلق خبر کو تمام اخباروں نے اولیت کے ساتھ شائع کیا ہے. اخبار پرتاپ کی سرخی ہے، صدر جمہوریہ دروپدی مرمو کی ہم وطنوں کو عید الاضحیٰ کی مبارکباد. ملک میں اناج کی پیداوار میں ریکارڈ تاریخی اضافہ، 3,765.63 لاکھ ٹن کا تخمینہ. اس خبر کو روزنامہ انقلاب نے اپنی شہ سرخی بنایا ہے. بھارت کی پہلی ہائیڈروجن ٹرین جند سونی پت روٹ پر چلے گی، یہ خبر بھی اخباروں میں نمایاں ہے.
1: اور آخر میں خاص خاص خبروں کی سرخیاں ایک بار پھر. وزیر اعظم جناب نریندر مودی نے نئی دلی میں 51ویں پرگتی میٹنگ کی صدارت کی. اس دوران وزیر اعظم نے تقریباً 30,000 کروڑ روپے مالیت کے بنیادی ڈھانچے کے ساتھ اہم پروجیکٹوں کا جائزہ لیا. مرکزی وزیر داخلہ جناب امت شاہ نے حکام سے بین الاقوامی سرحد سے 15 کلومیٹر کے دائرے میں سبھی غیر قانونی ڈھانچوں کو منہدم کرنے کے لیے کہا ہے. بھارت کے وسطی اور شمال مشرقی حصوں میں اگلے 2 دن شدید گرمی و لو کے حالات جاری رہنے کا امکان ہے. اور آج پورے ملک میں عید الاضحیٰ کا تہوار جوش و خروش اور مذہبی عقیدت کے ساتھ منایا جا رہا ہے۔

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता, कार्यक्रमको प्रथम साङ्गीतिक कोशीली यहाँको निम्ति राखिरहेका छौँ बसन्ती बाला लामाको स्वर अनि सङ्गीतमा, जहाँ शब्द रचना हामी पाउँछौँ ज्योति बाला लामाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि अब पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ र नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी एन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुहुँदै यो अभियान बुनियादी ढाँचा विकास निर्माणमा मात्र सीमित नभएर नियमित निगरानी जनभागीदारी र बहुहितधारकहरूको समन्वयद्वारा मूर्त परिणाम सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभएको छ। नयाँ दिल्लीमा 51 प्रगति बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले फोहोर मैला प्रबन्धन परियोजनाहरू जस्तै फोहोर प्रशोधन र गोवर्धन प्लान्ट निर्माण जस्ता परियोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्रीले 9 राज्यहरूमा रेलवे बिजुली सड़क क्षेत्रमा लगभग 30,000 करोड़ लागतको 7 महत्वपूर्ण बुनियादी ढाँचा विकास परियोजनाहरूको समीक्षा गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले शहरी क्षेत्रहरू आवासीय परिसरहरू र सार्वजनिक संस्थानहरूमा रूफटप सोलर प्लान्टहरू प्रवर्धन गर्न जोड दिनुभयो। सड़क र बन्दरगाह सम्पर्क परियोजनाहरूको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले बाँधवान बन्दरगाहलाई आधुनिक बहुमोडल लजिस्टिक केन्द्रको रूपमा विकास गर्नमा जोड़ दिनुभयो। प्रधानमन्त्री श्री मोदीले यस परियोजनालाई बन्दरगाहको रूपमा मात्र नभएर तटीय नौवहन अन्तर्देशीय जलमार्ग डेडिकेटेड फ्रेन्ट कोरिडोर उच्च गतिको रेल सम्पर्क राजमार्ग र एयरपोर्टहरू मार्फत जोडिएको राष्ट्रिय प्रवेशद्वारको रूपमा हेर्नुपर्ने बताउनु भएको छ। केन बेतवा नदी जोड्ने परियोजनाको समीक्षा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले केन बेतवा परियोजना अन्य राज्यहरूका लागि अन्तर्राज्य जल विवाद समाधान गर्न एक नमूना भएको बताउनु भएको छ।
2: प्रधानमंत्री नरेंद्र मोदी ने शहरी क्षेत्रों आवासीय

0: परिसर और सार्वजनिक संस्थानों में छतों पर सोलर पैनल लगाने को बढ़ावा देने पर बल दिया। सड़क और बंदरगाह संपर्क परियोजनाओं की समीक्षा के दौरान प्रधानमंत्री ने वाधवन बंदरगाह को आधुनिक मल्टी मॉडल लॉजिस्टिक हब के रूप में विकसित करने पर जोर दिया। केन बेतवा नदी अंतर संबंध परियोजना की समीक्षा करते हुए प्रधानमंत्री ने कहा कि केन बेतवा परियोजना अन्य राज्यों के लिए अंतरराज्य जल विवादों के समाधान का आदर्श मॉडल है। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। अलंकरण परेड गान्तोकको पालजोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किम यो पुरस्कार प्राप्त गर्ने देशको 15 वा र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला गरीब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पर्ने जोड दिनुभयो। सुश्री मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डिपपेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले कानून व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा, अटुट अनुशासन, राष्ट्रपति सम्पूर्णको सम्मानमा कुनै पनि पुलिस बललाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो।
2: पुलिस व्यवस्था को अधिक सिटीजन फ्रेंडली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियाँ सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
1: केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनुभएको छ। राजस्थानको बिकानेरमा भएको सुरक्षा समीक्षा बैठकमा अमित शाहले भारत पाकिस्तान सीमासँग जोडिएका जिल्लाहरूको सुरक्षा व्यवस्थाको समीक्षा गर्नुभयो। गृह मन्त्रालयले जिल्ला अधिकारीहरूलाई सीमा क्षेत्रमा ब्याङ्किङ लेनदेन कानूनको नियम अनुसार सुनिश्चित गर्न भनेको छ। ठूलो व्यापारिक संस्थाहरू र उनीहरूको आमदानीको स्रोतको जाँच गर्न पनि निर्देश दिएको छ। यसबाहेक प्रशासनलाई फर्जी ब्याङ्क खाता र कम्पनीहरू तथा फर्जी आधार कार्डहरूको पहिचान गर्ने जिम्मेवारी पनि दिएको छ। उहाँले सीमा सुरक्षाका लागि केन्द्रीय प्रत्यक्ष कर बोर्ड, लागू पदार्थ नियन्त्रण ब्युरो र राज्य प्रशासन बीच राम्रो समन्वय हुनुपर्ने कुरामा पनि जोड दिनुभएको छ।
3: राजस्थान के बीकानेर में सुरक्षा समीक्षा बैठक में गृह मंत्री ने भारत पाकिस्तान सीमा से जुड़े जिलों की सुरक्षा व्यवस्था की समीक्षा की। गृह मंत्रालय ने जिलाधिकारियों को ये सुनिश्चित करने को कहा है कि सीमावर्ती इलाकों में बैंकिंग लेनदेन पूरी तरह कानूनी नियमों के अनुसार हों, बड़े व्यापारिक संस्थानों की जाँच और उनके आय के स्रोत की भी पड़ताल करने के निर्देश दिए गए हैं। गृह मंत्री ने साइबर अपराध रोकने के लिए 1930 हेल्पलाइन का प्रभावी इस्तेमाल करने पर भी जोर दिया। समाचार कक्ष से आनंद पाठक।
1: विदेश मंत्री डॉक्टर एस जयशंकरले आज साइप्रस जिमिनच बैठक अवधि स्पेन का विदेश मंत्री जोसे मैनुअल अलबारेससँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, बैठकमा भारत र स्पेन बीच व्यापार, तकनिकी, रक्षा र जनस्तरको सम्बन्धका लागि आगामी कदमका बारेमा चर्चा भएको थियो। डाक्टर जयशंकरले अहिले चलिरहेको वैश्विक र क्षेत्रीय घटनाक्रमहरूमा श्री अलबारेसको विचारको पनि सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8 करोड़ 85 लाख से अधिक लाभार्थी जुड़ चुके हैं। अगर
1: यो आकाशवाणी हो। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सीबीएसई कक्षा 12 को परीक्षा मूल्यांकन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनः मूल्यांकन प्रक्रिया शुरू हुने बताउनुभएको छ। नयाँ दिल्लीमा सीबीएसई का अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचीत गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूले सबै तहमा जवाबदेहिता सुनिश्चित गर्नेछ। विसङ्गतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्तो लगाइने बताउनु भएको छ।
6: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनके हाथ में आए, ये ओएसएम की व्यवस्था पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया। उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की ऑन आंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
1: नेशनल टेस्टिङ एजेन्सी एनटीएले कमन युनिभर्सिटी इन्टरेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। प्राधिकरणका अनुसार अब परीक्षा यही महिनाको 31 तारिक र अर्को महिनाको 6 र 7 तारिकमा सञ्चालन गरिनेछ। आज हुने भनिएको परीक्षा ईदुल अजहाका कारण स्थगित भएको छ। एनटीएले भनेको छ आइतबार परीक्षाको लागि उपस्थित हुने उम्मेद्वारहरूको प्रवेश पत्र जारी गरिएको छ र तिनीहरू ntaqt.nta.nic.in को आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ। बाँकी परीक्षार्थीको प्रवेश पत्र आगामी महिनाको 6 र 7 तारिक जारी हुनेछ। संघ लोक सेवा आयोगले पहिलो पटक सिभिल सेवा प्रारम्भिक परीक्षा 2026 अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। परीक्षामा सामेल भएका उम्मेद्वारहरूले 31 मईको साँझ 6 बजेसम्म upsconline.nic.in उपलब्ध अनलाइन प्रश्न पत्र आपत्ति पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्ने आयोगले एक विज्ञप्तिमा जनाएको छ। देशका विभिन्न भागमा आज ईदुल अजहा धार्मिक हर्षोल्लासका साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। ईदगाह र ठूलो मस्जिदहरूमा श्रद्धालुहरूले ईदको नमाज अदा गरिरहेका छन्। दिल्लीको जामा मस्जिद, फतेहपुरी मस्जिद र शाही ईदगाहमा ईदको नमाज अदा भइरहेको छ। राष्ट्रिय राजधानीमा जामा मस्जिद क्षेत्र र वरपर ठूलो संख्यामा सुरक्षा बल तैनात गरिएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले कार्यभार सम्हाल्ने बित्तिकै उहाँले घुसपैठलाई नियन्त्रण गर्न डिटेक्ट रिमुभ डिपोर्ट नीति लागू गर्नुभएको छ। यस योजना अन्तर्गत घुसपैठहरूलाई हिरासतमा लिएर सबै कानूनी औपचारिकता पूरा गरेर बंगलादेश पठाउने गरिएको छ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपैठकर्तालाई हिरासत केन्द्रमा राखिन्छ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज लगभग 50 बंगलादेशी घुसपैठकर्ताहरूले हाकिमपुर चेकपोस्टमा आफ्नो घर फर्कने इच्छा व्यक्त गरेका छन्। यस क्षेत्रमा अवस्थित 3 डिटेन्सन सेन्टरमा लगभग 350 जना अहिले निवासनको पर्खाईमा छन्। यसैबीच सिलीगुड़ी माटेगाडा नक्सलबारी क्षेत्रमा अर्को डिटेन्सन सेन्टर निर्माण गरिएको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कठोर पारिएको छ भने घुसपैठहरूलाई अधिक प्रभावी ढंगमा पहिचानका लागि निगरानी बढ़ाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले वीर सावरकरको जन्म जयन्तीका अवसरमा स्मरण गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले वीर सावरकरको साहस र देशभक्तिले मानिसहरूलाई सधैँ प्रेरणा दिने बताउनु भएको छ। वीर सावरकरको बुद्धि र समाज सुधारमा जोड़ पनि उल्लेखनीय रहेको प्रधानमन्त्री श्री मोदीले बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा युनेस्को विश्व धरोहर स्थल साँची स्तूपाको पवित्र भग्नावशेष मंगोलिया पठाइँदैछ। यी अवशेषहरू भगवान बुद्धका 2 प्रमुख शिष्यहरू सारिपुत्र र मौद्गल्यानसित सम्बन्धित छन्। यी अवशेषहरू आज भोपालको राजा भोज विमानस्थलबाट राजकीय सम्मानका साथ दिल्ली ल्याइनेछ। यी वस्तुहरू भोलि नयाँ दिल्लीस्थित राष्ट्रिय संग्रहालयमा सार्वजनिक प्रदर्शनमा राखिनेछ। त्यसपछि 30 मईमा भारतीय वायुसेनाको विशेष विमानले अवशेषलाई मंगोलिया लैजानेछ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बीजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एसियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामला विभागका महानिदेशक हाउ छ्याङचीले गर्नुभएको थियो। भारतीय जनता पार्टीले आज 3 राज्य र राष्ट्रिय राजधानीका लागि नयाँ प्रदेश अध्यक्षहरू नियुक्त गर्ने घोषणा गरेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले पूर्वी दिल्लीका सांसद तथा केन्द्रीय मन्त्री हर्ष मल्होत्रालाई पार्टीको दिल्ली इकाइको अध्यक्षमा नियुक्त गर्नुभएको छ। हरियाणा भाजपाको नयाँ अध्यक्षमा डाक्टर अर्चना गुप्त र पञ्जाब भाजपाको नयाँ अध्यक्षमा केवल सिंह ढिल्लोन नियुक्त भएका छन्। अभिषेक देवरोयलाई त्रिपुरा भाजपाको अध्यक्षमा नियुक्त गरिएको छ। यी नियुक्तिहरूसँगै श्री नवीनले राज्य र राष्ट्रिय स्तरमा नयाँ पद अधिकारीहरूको चयनको प्रक्रिया सुरु गर्नुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत मिशनको दोस्रो चरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस कलर प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले देशको सीमाहरूको 15 किलोमिटरभित्र कुनै पनि अवैध निर्माण कार्यलाई सहन नगर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले बंगाललाई अवैध घुसपैठबाट मुक्त गर्न सबै प्रयास गरिरहेको छ। र नेशनल टेस्टिङ एजेन्सी NTAले कमन युनिभर्सिटी इन्ट्रेन्स टेस्ट अन्डर ग्रेजुएट 2026 परीक्षाका लागि संशोधित परीक्षा तिथि र प्रवेश पत्र जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 3:15 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी। अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारतीय पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 15,373 करोड रुपियाँ पुगेको छ। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। भारत पोस्टको राजस्व आर्थिक वर्ष 2025-26 रुपियाँ 15,373 करोड पुगेको छ, जुन विभागको 170 वर्षको इतिहासमा सबैभन्दा महत्वपूर्ण वित्तीय कोषी ढुङ्गाहरूमध्ये एक हो। वर्ष 2016 विभागको राजस्व लगभग रुपियाँ 11,500 करोड रहेको थियो, जसमा बीचका वर्षहरूमा रुपियाँ 200 देखि 300 करोडको औसत वार्षिक वृद्धि भएको थियो। यद्यपि यस वर्ष रुपियाँ 2,100 करोडको अभूतपूर्व एकल वर्ष वृद्धि भएको छ, जुन ऐतिहासिक औसतको लगभग 10 गुणा हो। केन्द्रीय संचार तथा ग्रामीण विकास राज्य मन्त्री डाक्टर चन्द्रशेखर पेम्मासानीले यो परिवर्तनको श्रेय एक संरचित दोहोरो दृष्टिकोणलाई दिनुभएको छ, जुन कुल सम्बोधन योग्य बजारको पहिचान, लक्ष्य निर्धारण र जवाबदेहिता समावेश गर्ने माथितल रणनीति थियो, जसमा कार्यबल संलग्नताको तल्लोमाथि रणनीति पनि समावेश थियो। उहाँले केन्द्रीय संचार मन्त्री ज्योतिरादित्य सिन्धियाको नेतृत्वलाई एउटा संगठनात्मक रूपरेखा स्थापना गर्ने श्रेय दिनुभयो, जसले अवरोधहरू पहिचान गरेको छ, तिनीहरूलाई समाधान गरेको छ र परिणामहरू प्रदान गरेको छ। यसबाहेक राज्य मन्त्रीले जोड़ दिनुभयो, इण्डिया पोस्टको पार्सल र रसद क्षेत्रले प्रविधि एकीकरण र विस्तारित ई वाणिज्य साझेदारीद्वारा सञ्चालित 70% वृद्धि दर्ता गरेको छ। वर्तमान नेतृत्वले कार्यभार ग्रहण गर्दा कुल पार्सल राजस्व लगभग रूपियाँ 600 करोड थियो। ओटीपी आधारित डेलिभरी, एसएमएस ट्यागिङ, यूपीआई र डिजिटल भुक्तानी स्वीकृति र प्रमुख ई वाणिज्य प्लेटफर्महरूसँग B2B टाई अपको परिचयसँगै पार्सल सेवाहरूले मात्र रूपियाँ 10,000 करोडसम्म राजस्व उत्पन्न गर्ने सम्भावना रहेको अनुमान गरिएको छ। छिटो डेलिभरी सक्षम पार्न रूट रिसेलाइजेशन गरिएको छ र व्यापक पाइलोटिङ पछि इन्डिया पोस्टले 6 महानगरहरूमा 24 र 48 स्पीड पोस्ट डेलिभरी सेवाहरू शुरू गरेको छ, जसलाई ठूलो मात्रामा जनचेतना अभियानहरूले समर्थन गरेका छन्। इन्डिया पोस्टको आधुनिकीकरण अभियानको आधारशिला आईटी 2.0 भागको रूपमा उन्नत हुलाक प्रविधि एपीटी पहल अन्तर्गत रूपियाँ 5,800 करोड़ लगानी हो। राज्यमन्त्रीले पूर्ण रूपमा डिजिटल अन्त्यदेखि अन्त्य सेवाहरूको विभागको दृष्टिकोणलाई रूपरेखा दिनुभयो, जसले नागरिकहरूलाई एक क्लिकमा ब्राउजर मार्फत पीएलआई र आरपीएलआई जस्ता बचत उपकरणहरू र बीमा नीतिहरू खरिद गर्न, तुरन्तै डिजिटल प्रमाणपत्रहरू डाउनलोड गर्न र परिपक्व नीति रकमहरू सिधै तिनीहरूको ब्याङ्क खातामा प्राप्त गर्न सक्षम बनाउँछ। सबै हुलाक कार्यालय भ्रमण नगरी हुलाक बचत खाताहरू जसले 4% ब्याज दर प्रदान गर्दछ, जुन देशको सबैभन्दा उच्च मध्ये एक हो र अग्रणी वाणिज्य ब्याङ्कहरूले प्रस्ताव गरेको लगभग 2.5% भन्दा उल्लेखनीय रूपमा माथि छ। यस डिजिटल पहुँच योग्यता पुष मार्फत उल्लेखनीय र व्यापक रूपमा अपनाइने अपेक्षा गरिएको छ। विभागले सुकन्या समृद्धि योजनालाई संतृप्त मोडमा कार्यान्वयन गरिरहेको छ, जसमा हाल 3.8 करोड़ बालिकाहरू यस योजना अन्तर्गत भर्ना भएका छन्। महिला केन्द्रित बचत उत्पादनहरू, स्व सहायता समूह एसएचजी लिङ्केजहरू र उच्च ब्याज ग्रामीण बचत खाताहरूलाई ग्रामीण डाक सेवा नेटवर्क मार्फत सक्रिय रूपमा प्रवर्धन गरिएको छ, जुन लगभग प्रत्येक गाउँमा उपस्थित लगभग 2.5 लाख कर्मचारीहरूको बल हो, जसलाई राज्य मन्त्रीले इन्डिया पोस्टको मेरुदण्ड भनेर वर्णन गरेका छन्।
7: प्रस्तुत थियो समसामयिक समीक्षा। यो प्रसारण हो आकाशवाणीको र अब यहाँहरूलाई सुनाउन लागिरहेका छौं केही फिल्मी गीतहरू। त आउनुहोस् श्रोता, कार्यक्रमको यो प्रथम कोशीले यहाँको निम्ति जो जिता उही सिकन्दर फिल्मबाट गुञ्जनेश्वर छ उदित नारायण अनि साधना सरगमको।

0: फिल्मी गीतहरूको प्रसारणपछि अब पालो समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। असम विधानसभाले हिजो समान नागरिक संहिता युसिसी विधेयक 2026 पारित गर्यो, जसले असमलाई पूर्वोत्तरको पहिलो राज्य अनि उत्तराखण्ड अनि गुजरातपछि यस्तो कानून अप्नाउने देशको तेस्रो राज्य बनाएको छ। मुख्यमन्त्री हिमन्त विश्व शर्माको नेतृत्वमा रहेको भाजपा नेतृत्वाधीन सरकारले पारित गरेको यो विधेयकले राज्यका सबै समुदायहरूमा विवाह, सम्बन्ध विच्छेद, उत्तराधिकार र लिभ इन रिलेसनसिपलाई नियन्त्रण गर्ने साझा कानुनी ढाँचा स्थापना गर्न खोजेको छ। यो विधेयक पारित हुनु सत्तारूढ भाजपा सरकारले गरेको सबैभन्दा महत्वाकांक्षी सामाजिक कानुनी सुधारहरूमध्ये एक हो अनि यसलाई भारतभर समान नागरिक कानुनको लागि पार्टीको व्यापक वैचारिक प्रभावको एक भागको रूपमा हेरिएको छ। 2026 विधानसभा चुनावमा भारी जनादेशका साथ असममा भाजपा सत्तामा फर्किएको केही समयपछि यो कदम चालिएको हो। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गर्नुभएको छ। गान्तोकस्थित सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपति मुर्मूले उक्त घोषणा गर्नुभएको हो। यो घोषणामा समाजमा सबैका लागि आजीवन शिक्षाको बुझाइ उल्लास पहल अन्तर्गत गरिएको हो। यो सिक्किमका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हो र यसले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा शैक्षिक सशक्तिकरण र समावेशी विकासका लागि राज्यको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीति 2020 अनुरूप सुरु गरेको यस पहलको उद्देश्य 15 वर्ष अनि यसभन्दा माथिका व्यक्तिहरूको लागि वयस्क शिक्षा, कार्यात्मक साक्षरता अनि आजीवन सिकाइलाई बढावा दिनुको साथै निरन्तर सिकाइ र कौशल विकासलाई प्रोत्साहित गर्नु हो। विश्व प्रसिद्ध एकसिङे गैंडाका कारण असमको काजिरङ्गा राष्ट्रिय उद्यान लामो समयदेखि पर्यटकहरूको प्रमुख आकर्षण रहेको भए पनि उद्यानमा बारम्बार देखिने बाघले अझ यसको आकर्षण बढाएको छ। गैंडासँगै स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि यो असमको अर्को विशेष आकर्षण गोल्डन टाइगर पनि रहेको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राज्यले सैद्धान्तिक रूपमा आदिवासी जनजातिहरूको अधिकारलाई सुदृढ गर्न र आईएलपी कार्यान्वयनमा सुधार गर्न इनर लाइन पर्मिट प्रणालीलाई समर्पित छुट्टै विभाग सृजना गर्ने दिशामा अघि बढाउने बताउनु भएको छ। आदिवासी अधिकारसँगै सम्बन्धित मुद्दाहरू र अरुणाचल प्रदेश एसटी बचाओ आन्दोलन समितिद्वारा उठाइएका मागहरूमा चर्चा गर्न विद्यार्थी निकायहरू, समुदायमा आधारित सङ्गठनहरू, कानुनी विशेषज्ञहरू, राजनैतिक दलहरू अनि नागरिक समाज समूहहरूको उपस्थितिमा भएको उच्च स्तरीय परामर्श बैठकमा यो निर्णय लिइएको हो। मेघालय सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको मितव्ययिता निर्देशिकाको पालना गर्दै सबै नयाँ विदेश यात्राको प्रस्तावहरू स्थगित गरेको छ। मुख्यमन्त्री कोनाड के साङमाले घोषणा गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीको घोषणा अघि पूर्व राजनैतिक र वित्तीय स्वीकृति प्राप्त गरेका विदेश भ्रमणहरूलाई मात्र अगाडि

संशोधन स्वीकृत गरेको छ। मुख्यमन्त्री कोनाड के साङमाले यो संशोधनले मेघालय वन प्राधिकरणलाई आफ्नो कामकाजको लागि सरकारी कोष प्रयोग गर्न अनुमति दिने बताउनु भएको छ। वन प्रशासन र संरक्षणमा संलग्न संस्थानहरू बीच निगरानी, समन्वय र सहयोगलाई सुदृढ गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। त्रिपुरामा ईद उल अजहा हर्षोल्लास, शान्ति र सद्भावका साथ मनाइँदैछ। यस अवसरमा मस्जिद र ईदगाहमा विशेष सामूहिक नमाज अदा गरिँदैछ। रानी अनारसको उत्पादन बढाउने र कृषकहरूलाई उनीहरूको आय दोब्बर बनाउन मद्दत गर्ने उद्देश्यका साथ एक प्रमुख पहलमा 236 करोड रुपियाँको लागतमा 3 वर्षको परिवर्तनकारी परियोजना मिसन क्वीन पाइनएप्पल त्रिपुरा हिजो नयाँ दिल्लीमा सुरु गरिएको छ। त्रिपुराका मुख्यमन्त्री माणिक शाह र राज्यका कृषि तथा किसान कल्याण मन्त्री रतनलाल नाथले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यको अनौठो कृषि जलवायु परिस्थितिले त्रिपुरालाई भारतको प्रमुख भुइँकटहर उत्पादक क्षेत्रहरूमध्ये एक बनाएको बताउनु भएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारको प्रसारणपछि अब सुनौ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू सुनौ नरेन्द्र गुरुङ अनि डेजी बडालीको स्वरमा यो प्रस्तुति।

श्रोतागणले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अहिले प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त यस क्रममा अब सुनौ कार्यक्रमको यो अघिल्लो प्रस्तुति कर्म ग्याल्छेन बोमजनको स्वरमा, जहाँ शब्द छ रविन बान्तावा राईको अनि संगीत पूजन लोहागनको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई नागरिक केन्द्रित हुन र कमजोर वर्गहरूप्रति संवेदनशील हुन आग्रह गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियामा विसङ्गतिहरूसित सम्बन्धित विद्यार्थीहरूको सबै गुनासोहरू समाधान गरिने आश्वासन दिनुभएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उपमुख्यमन्त्री डीके शिवकुमार राज्यको नयाँ मुख्यमन्त्री हुनुहुनेछ। इरानका साथ बढ्दो तनावको मध्यनजर अमेरिकाले होर्मुज जल डमरु मध्य नजिक इरानी ड्रोन नष्ट गरेको छ र कुर्बानीको पर्व ईद उल अजहा आज देशका विभिन्न भागहरूमा पूर्ण धार्मिक उत्साहका साथ मनाइँदैछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वजले सम्मानित गर्नुभयो। अलङ्करण परेड गान्तोकको पाल्जोर स्टेडियममा आयोजित गरिएको थियो। सिक्किमको यो पुरस्कार प्राप्त गर्ने देशको 15 र पूर्वोत्तरबाट तेस्रो राज्य बनेको छ। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई अझ अधिक नागरिक केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले पुलिसलाई विशेष गरी महिला, गरिब र बालबालिकासँग व्यवहार गर्दा अधिक संवेदनशील हुन पनि जोड दिनुभयो। राष्ट्रपति मुर्मूले भन्नुभयो, पुलिस साइबर अपराध, अनलाइन ठगी, डिप फेक आदिको सामना गर्न तयार हुनुपर्छ। उहाँले सिक्किम पुलिसले सबै आधुनिक उपायहरू प्रयोग गरेर यी चुनौतीहरूको सामना गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले कानुन व्यवस्थाको स्थिति कायम राख्न र आपदा न्यूनीकरणमा सिक्किम पुलिसको भूमिकाको प्रशंसा गर्नुभयो। राष्ट्रपति पुलिस कलर असाधारण सेवा, अटुट अनुशासन र राष्ट्रपति समर्पणको सम्मानमा कुनै पनि पुलिस बललाई प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो।
2: पुलिस व्यवस्थाको अधिक सिटिजन फ्रेन्डली बनाए जाना चाहिए ताकि सामान्य लोग बिना भय के अपनी समस्या दर्ज करा सके। महिलाओं, बच्चों और कमजोर वर्गों के प्रति संवेदनशील व्यवहार को भी प्राथमिकता देनी चाहिए। साइबर क्राइम, ऑनलाइन फ्रॉड, हैकिंग और डीप फेक जैसी नई चुनौतियां सामने आ रही। इन नई चुनौतियों से निपटने के लिए पुलिस को लेटेस्ट टेक्नोलॉजी, साइबर सिक्योरिटी और डिजिटल इन्वेस्टिगेशन में दक्ष बनाना होगा।
1: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियाको बारेमा केही मुद्दाहरू सार्वजनिक भएपछि अब पुनर्मूल्याङ्कन प्रक्रिया सुरु हुने बताउनु भएको छ। नयाँ दिल्लीमा सिबिएसईका अधिकारीहरूसँगको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै श्री प्रधानले भन्नुभयो, अधिकारीहरूको सबै तहमा जवाबदेहिता सुनिश्चित गरिनेछ। विसङ्गतिहरूको जिम्मेवारी लिनुहुँदै शिक्षा मन्त्री श्री प्रधानले यी मुद्दाहरू सुधार गरिनेछ र उचित समाधानहरू पत्ता लगाइने बताउनु भएको छ। उहाँले भन्नुभयो, सिबिएसईले देशमा यो प्रणाली लागू गरेको पहिलो पटक हो र सिबिएसईले ओएसएम प्रक्रियाको माध्यमबाट पहिलो पटक लगभग 40 करोड स्क्यान गरिएका पृष्ठहरूको मूल्याङ्कन गरेको छ।
3: बच्चों को ट्रांसपेरेंटली अपने मार्क के बारे में जानकारी मिले, उनको ट्रांसपेरेंटली स्कैन कॉपी के माध्यम से उनकी आंसर शीट उनकी हाथ में आए, ये ओएसएम की व्यवस्था। पहली बार देश में सीबीएसई ने इसको प्रयोग किया, उसमें कुछ विसंगति ध्यान में आ रही, इसको मैं दायित्व लेता हूँ, उसको इसे ठीक करा जाए। हम एक भी विद्यार्थी की अनआंसर्ड क्वारी को असमाधित नहीं छोड़ेंगे।
1: कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज लोकभवनमा आफ्नो राजीनामा दिनुभयो। कर्नाटकका संसदीय कार्यमन्त्री एचके पाटिलले सिद्धरमैयाद्वारा बैठक बोलाएपछि सो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो कि काङ्ग्रेस हाईकमान्डले सिद्धरमैयालाई राजीनामा दिन भनेको छ। उहाँले बताएअनुसार डीके शिवकुमारले मुख्यमन्त्रीको पदभार सम्हाल्नुहुनेछ। मुख्यमन्त्री सिद्धरमैयाले आज बेङ्गलुरू स्थित आफ्नो आवासमा मन्त्रीमण्डलका सहयोगीलाई आमन्त्रण गर्नुभएको थियो। यस बैठकमा उपमुख्यमन्त्री डीके शिवकुमार पनि उपस्थित हुनुहुन्थ्यो। पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्लाको पिङ्गलाका दुई व्यक्तिलाई हिजो पाकिस्तानको आईएसआईको लागि जासुसी गरेको आरोपमा अदालतले 14 दिनको पुलिस हिरासतमा पठाएको छ। आरोपी शेख मुरसलिन र गौतम खारालाई पश्चिम बंगाल पुलिसको विशेष कार्यबलले पक्राउ गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल सरकारले अवैध घुसपेट गर्नेहरूबाट बंगाललाई मुक्त गराउनका लागि हरसम्भव प्रयास गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार ग्रहण गरेपछि घुसपेट नियन्त्रण गर्नका लागि पत्तो लगाउनु हटाउनु निर्वासन नीति लागू गर्नुभयो। यस योजना अन्तर्गत घुसपेट गर्नेहरूलाई हिरासतमा लिइरहेको छ र सबै कानूनी औपचारिकताहरू पूरा गरेपछि उनीहरूलाई बंगलादेश फिर्ता पठाइँदैछ। कानूनी औपचारिकता पूरा नभएसम्म घुसपेट गर्नेहरूलाई हिरासत केन्द्रहरूमा राखिनेछ। उत्तर 24 परगनाको स्वरूप नगरमा आज हाकिमपुर चेकपोस्टमा लगभग 50 जना बंगलादेशी घुसपैटीहरूले घर फर्कने इच्छा व्यक्त गरेको सूचना प्राप्त भएको छ। यस क्षेत्रका 3 हिरासत केन्द्रहरूमा हाल लगभग 350 जना निर्वासनको प्रतीक्षा गरिरहेका छन्। यसैबीच सिलगढी माटीगरा नक्सलबाडी क्षेत्रमा अर्को हिरासत केन्द्र निर्माण गरिँदैछ। सीमावर्ती क्षेत्रहरूमा सुरक्षा कडा पारिएको छ र घुसपैठ गर्नेहरूलाई अझ प्रभावकारी रूपमा पहिचान गर्न निगरानी बढाइएको छ। अमेरिका र इरानले स्ट्रेट अफ होर्मुज नजिकै सैन्य आक्रमण सुरु गरेका छन्। अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज नजिकै भएको हवाई आक्रमणमा इरानको 4 ड्रोन खसालेको छ। अमेरिकी सैन्य अधिकारीहरूले बताए अनुसार ड्रोनहरूले स्ट्रेट अफ होर्मुजमा अमेरिकी सेना र अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको लागि प्रत्यक्ष र गम्भीर खतरा निम्त्याएको छ। अमेरिका सेन्टकमले यो कार्यहरूलाई सन्तुलित र युद्धविराम कायम गर्ने उद्देश्यका रूपमा वर्णन गरे। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले बन्दर अब्बास नजिकै अमेरिकी आक्रमणलाई स्वीकार गरेको छ र अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर जवाबी कारवाही गरेको बताएको छ। कुर्बानीको पर्व ईद उल अजहा आज देशका विभिन्न भागहरूमा पूर्ण धार्मिक उत्साहका साथ मनाइँदैछ। यसलाई बकरिद पनि भनिन्छ। ईद उल अजहा पैगम्बर इब्राहिमद्वारा ईश्वरको आदेशलाई पालन गर्दै आफ्नो एउटै छोराको कुर्बानी दिने इच्छाको स्मरण गर्नका लागि मनाइन्छ। बिहान ईदगाह र मस्जिदहरूमा ईदको नमाज अदा गरियो। पछि मानिसहरूले एकअर्कालाई शुभकामना व्यक्त गरे। राष्ट्रिय राजधानीमा मुख्य नमाज ईदगाह जामा मस्जिद र फतेहपुरी मस्जिदमा अदा गरियो। यस अवसरमा सबै मस्जिदका इमामहरूले मानिसहरूसित शान्ति र सद्भाव बनाइराख्न तथा भाइचाराका साथ यो पर्व मनाउने अपिल गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदीले ईद उल अजहाको अवसरमा मानिसहरूलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले वीर सावरकरको जयन्तीमा उहाँलाई श्रद्धासुमन अर्पित गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले वीर सावरकरको साहस र देशभक्तिले मानिसहरूलाई सधैँ प्रेरणा दिने बताउनुभयो। गृहमन्त्री अमित शाहले स्वतन्त्रता सङ्ग्रामका निडर योद्धा वीर सावरकरले आफ्नो सम्पूर्ण जीवन मातृभूमिको सेवामा समर्पित गरेको बताउनु भएको छ। भारत र चीनले सीमा क्षेत्रको स्थितिको समीक्षा गर्दै शान्ति र स्थिरता कायम गर्ने दिशामा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेको छ। भारत चीन सीमा मामिला सम्बन्धी परामर्श तथा समन्वय कार्यतन्त्रको 35 बैठकमा दुवै पक्षले स्थितिको समीक्षा गरेका थिए। यो बैठक हिजो बेजिङमा भएको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व पूर्वी एसियाका सहसचिव सुजित घोषले गर्नुभएको थियो भने चीनको प्रतिनिधिमण्डलको नेतृत्व चीनको विदेश मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका महानिर्देशक हो यान्जीले गर्नुभएको थियो। सिङ्गापुर ओपन ब्याडमिन्टन प्रतियोगितामा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ। लक्ष्य सेन, पीवी सिन्धु, चिराग सेट्टी र सात्विक साईराज रङ्की रेड्डीको पुरुष डबल्स जोडी र ध्रुव कपिला र तनिषा क्रास्टोको मिश्रित डबल्स जोडी सबै क्वार्टर फाइनलमा पुगेका छन्। भारतीय टिम भोलिदेखि 6 जुनसम्म जापानको काकामिघारामा सुरु हुने अन्डर 18 एसिया कप हकी 2026मा खेल्न पूर्ण रूपमा तयार छ। पुरुष वर्गमा भारतलाई पुल एमा राखिएको छ, जसमा आयोजक जापान, कोरिया, चिनी, ताइपे र कजाकिस्तानका टिमहरू सामेल छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले पुलिस बललाई नागरिक केन्द्रित हुन र कमजोर वर्गहरूप्रति संवेदनशील हुन आग्रह गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सिबिएसई कक्षा 12 को परीक्षा मूल्याङ्कन प्रक्रियामा विसङ्गतिहरूसित सम्बन्धित विद्यार्थीहरूको सबै गुनासोहरू समाधान गरिने आश्वासन दिनुभएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैयाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उपमुख्यमन्त्री डीके शिवकुमार राज्यको नयाँ मुख्यमन्त्री हुनुहुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 5:05 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: यो प्रसारण हो आकाशवाणीको र सुन्नुहोस् समस्वरमा यो देशभक्ति गीत।

0: नमस्कार सम आदरणीय श्रोता हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगतिमा सम्पूर्ण श्रोतालाई स्वागत जनाउँदै आज हाम्रो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। त आजको हाम्रो कार्यक्रममा विषय हामीले लिएका छौँ स्वच्छ महिनावारी स्वस्थ नारी। त यस विषयलाई प्रस्तुत गर्नार्थ आज हामीले निम्ताएका छौँ अनामिका शर्माज्यूलाई। उहाँ हुनुहुन्छ गैर सरकारी संस्थाका एक कार्यरत सदस्य। त यहाँलाई हार्दिक स्वागत जनाउँछौँ। नमस्कार अनामिकाज्यू।
1: नमस्ते, धन्यवाद।
0: त आजको हाम्रो जुन चाहिँ विषय छ होइन तपाईँलाई ज्ञातै छ होला स्वच्छ महिनावारी स्वच्छ नारी होइन। त यस विषयमा म प्रथममा तपाईँलाई के प्रश्न गर्न चाहन्छु भने हाम्रो महिलाहरूलाई मासिक धर्म अथवा महिनावारी जुन चाहिँ हुन्छ यो महिनावारीको परिभाषा अलिकति राखिदिनुहोस् न।
1: महिनावारी भन्नाले है जुन चाहिँ हामीले अङ्ग्रेजीमा मेन्स्ट्रुएसन अथवा पिरियड्स पनि भनेर जान्दछौँ भन्छौँ है। यो महिनावारी चाहिँ के हो भन्दा यो चाहिँ हामीलाई एउटा नेचुरल बायोलोजिकल प्रोसेस हो है जसले चाहिँ अब हाम्रो युट्रसले चाहिँ हाम्रो युट्रन लाइनिङ जुन चाहिँ हुन्छ है एउटा साइकल जस्तै हो यो है हाम्रो ओभरिजमा हाम्रो एक फर्म भएर फिलिपियन ट्युबबाट ट्राभल गरेर युट्रसमा गएर फर्टिलाइजेसन यदि जब हुँदैन त्यति बेला चाहिँ के हुन्छ हाम्रो मेन्स्ट्रुएसन जुन चाहिँ हाम्रो ब्लिडिङ डिस्चार्ज हुन्छ त्यो चाहिँ महिनावारी हो। इन सिम्पल ल्याङ्ग्वेज हामीले एउटा साधारण भाषामा भन्नुपर्दाखेरि जुन चाहिँ हाम्रो महिनामा चाहिँ जुन चाहिँ हाम्रो खुन निस्किन्छ योनिबाट त्यसलाई चाहिँ हामीले पिरियड्स भनेर चाहिँ भन्न सकिन्छ।
0: यो महिनावारी हाम्रा सानसानो नानीहरूलाई 12-13 वर्षदेखि हुनसक्छ होइन सुरु हुन्छ महिनावारीको पिरियड। तर कतिजना नानीहरूलाई चाहिँ त्यो 12-13 सालमा नभएर अलिक ढिलो पनि हुनसक्छ नि, यो कारण चाहिँ के होला?
1: यसमा चाहिँ अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि कम्पेयर क्या अब हाम्रो समाजमा हेऱ्यौँ भने उसको त यो पिरियड यो उमेरमा पिरियड भयो तपाईँ मेरो छोरीको पिरियड भएको छैन यति बेलासम्म अथवा उसको त यस्तो छिटो भयो त किन छिटो भएको होला है भन्ने यो अब हाम्रो जस्तो प्रकारको प्रथा छ हाम्रो जुन चाहिँ चलन छ है हाम्रो समाजमा योबाट चाहिँ हामी बाहिर निस्किनुपर्छ। र खासमा चाहिँ हामीले बुझ्नु चाहिँ के इम्पोर्टेन्ट अथवा महत्त्वपूर्ण छ भन्दाखेरि चाहिँ के चाहिँ हाम्रो शरीर र स्वास्थ्यको लागि नर्मल हो र अबनर्मल हो भन्ने कुरा है। इन जेनरल हामीले हेऱ्यौँ भने पिरियड हाम्रो कति वर्षमा हुन्छ 13-12 वर्षमा हाम्रो पिरियड हुने गरिन्छ है हामीलाई नर्मल हो भनेर सोच्छौँ हामी है। तर हामीले हेऱ्यौँ भने कति 8 वर्षमा पनि हामीले नानीहरूको पिरियड भएको चाहिँ हामीले देखेको छौँ है देखिरहेको छौँ र यो पनि देखेको छौँ कि 16 वर्षसम्म पनि पिरियड नभएको पनि हामीले देखेको छौँ। र हामीले यसमा बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि नर्मल चाहिँ के हो र अबनर्मल के हो। यदि 8 वर्षभन्दा अगाडि जब पिरियड हुन्छ त्यति बेला चाहिँ हामीले बुझ्नु पर्यो कि यो चाहिँ हाम्रो शरीरमा चाहिँ यो चाहिँ अबनर्मल हो यो चाहिँ नर्मल होइन किनभने हाम्रो शरीरमा केही न केही सङ्केत चाहिँ आइरहेको हुन्छ नि त है। र त्यो सङ्केतहरू बुझ्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अरूभन्दा हाम्रो युटरस जुन चाहिँ हाम्रो रिप्रोडक्टिभ हेल्थ छ त्यसले चाहिँ हाम्रो रिप्रोडक्टिभ सिस्टमले चाहिँ हाम्रो रिप्रोडक्टिभ हेल्थको चाहिँ एकदमै हामीलाई इन्डिकेटर र सङ्केतहरू चाहिँ दिइरहेको हुन्छ। र 8 वर्षभन्दा अगाडि पिरियड भएको अबनर्मल हो त्यति बेला हामीले बुझ्नु पर्यो कि मेरो शरीरमा केही चाहिँ गलत छ अथवा मेरो नानीको शरीरमा केही न केही चाहिँ एउटा गलत भइरहेको छ र डक्टरकोमा जानुपर्ने रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। र यदि 16 वर्षसम्म पिरियड भएको छैन र 16 वर्ष पनि नागेर पनि पिरियड भएको छैन भने त्यति बेला फेरि हामीले बुझ्नु पर्यो कि मेरो शरीरमा चाहिँ केही चाहिँ अबनर्मल भइरहेको छ भनेर।
0: हजुर।
1: र 8 वर्षदेखिको 16 वर्षसम्म पिरियड हुनु चाहिँ एकदमै नै नर्मल हो है। र यही नै हो कि हामीले जब स्वास्थ्य स्वच्छताको कुरा गर्छौँ है मेन्सुरल हेल्थ एन्ड हाइजिन म्यानेजमेन्टको कुरा गर्छौँ त्यति बेला यो चाहिँ बुझ्नु यी कुराहरू चाहिँ बुझ्नु चाहिँ एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ।
0: हजुर, मलाई लाग्छ कि कतिपय नानीहरूको यो मासिक धर्म प्रथमचोटि हुँदाखेरि एक महिना पनि हुन्छ होइन कतिको 7 दिनमै तुरिन्छ त्यो चाहिँ के होला?
1: हजुर, त्यो चाहिँ के हो भन्दाखेरि जब चाहिँ हाम्रो फर्स्ट महिनावारी हुन्छ त्यति बेला चाहिँ के हो भन्दाखेरि हाम्रो बडीमा थुप्रो किसिमको चेन्जेस भइरहेको हुन्छ हर्मोन चेन्जेस भइरहेको हुन्छ हाम्रो त्यति बेला हामीले प्युबर्टी भन्छौँ नि जब हाम्रो शरीरमा चेन्जेस भइरहेको है केटी हरूको शरीरमा हेऱ्यौँ भने कम्बर छाँटिने है अब विभिन्न शरीरको भागहरूमा हजुर बनावट चेन्ज हुने हेयर ग्रोथ हुने त्यस्तो किसिमको भइरहेको हुन्छ। र त्यस्तो हुँदाखेरि हर्मोन्स भित्र अब हाम्रो बडीलाई पनि एडजस्ट गर्नु टाइम लाग्छ नि त शरीरमा है। र त्यस्तो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि जब हाम्रो फर्स्ट यो साइकल बुझ्नु चाहिँ एकदमै नै जरुरी भएर जान्छ किन भन्दाखेरि जब हाम्रो फर्स्ट पिरियड हुन्छ त्यति बेला बेसी हुन्छ है साइकल पनि कम्ती हुन्छ हामीले सुन्छौँ नि कासी गएको अरे भनेर भन्छौँ नि है र यो चाहिँ के हो भन्दाखेरि जब हाम्रो इन जेनरल हेऱ्यो भने है साइकल चाहिँ कति हुन्छ भन्दाखेरि हाम्रो 28 दिनको साइकल चाहिँ जेनरल हुन्छ है प्राय है र कतिलाई के हुन्छ भन्दाखेरि त्यो पनि के हुन्छ आफ्नो आफ्नो शरीर अनुसार हुन्छ है र कतिलाई 30 दिनको साइकल पनि हुन्छ कतिलाई 35 दिनको साइकल हुन्छ कतिलाई 32 दिनको साइकल हुन्छ कतिलाई 45 डेजको साइकल पनि हुन्छ र यो 45 डेजको साइकल यो चाहिँ कहिले हुन्छ भन्दाखेरि जब फर्स्ट पिरियड स्टार्ट हुन्छ यो महिनावारी जब फर्स्ट स्टार्ट हुन्छ त्यति बेला चाहिँ 45 डेजको साइकल हुन्छ र बडीलाई चाहिँ अलिकति एडजस्ट हुनु टाइम लाग्छ त्यति बेला यो नयाँ फङ्सनमा है र त्यस्तो हुँदा चाहिँ तपाईँको अलिकति ढिलो भएको अथवा हामीले सुन्छौँ काँसी गएको भनेको पनि सुन्छौँ है र यो चाहिँ फेरि अर्को कुरा याद गर्नुपर्ने चाहिँ के हो भन्दाखेरि यो जुन चाहिँ यो लामो ग्याप हुने चाहिँ हुन्छ दुई वर्षसम्म पिरियड भएको दुई वर्षसम्म हुनु चाहिँ एकदमै नेचुरल हो है यो हुन्छ तर दुई वर्ष बितिसकेर पनि यदि यो कुरा फेरि तपाईँको 28 दिनको साइकल अथवा 30 दिनको 32 दिनको साइकलमा ब्याक आउँदैन त्यति बेला फेरि हामीले बुझ्नुपर्छ कि समथिङ इज रङ अथवा केही चाहिँ अलिकति गडबड समस्या छ भनेर र म चाहिँ डक्टरकोमा जानुपर्ने रहेछ भनेर चाहिँ हामीले बुझ्नुपर्छ
0: त अनामिकाज्यू तपाईँ यो मासिक धर्म स्वच्छतामाथि धेरै ठाउँ काम गरिरहनु भएको छ अथवा गर्दै हुनुहुन्छ होइन त्यसको आधारमा म के भन्न चाहन्छु भने यो मासिक धर्म भएपछि हामीले हाम्रो शरीरलाई स्वच्छ राख्नुपर्छ होइन स्वच्छ राख्नु एकदम जरुरी पनि छ त यो स्वच्छ राख्नुको लागि हामीले के कुरामा ध्यान दिनु उचित छ त
1: अब हामीले यो स्वच्छ राख्नुपर्छ र स्वच्छताको कुरा हामीले गर्छौँ है हामीले अभियसली हाइजिनिक बस्नु पर्यो है सफा बस्नु पर्यो हामीले के प्रडक्ट युज गर्छौँ चेन्ज गर्नु पर्यो भन्ने छ तर यसमा स्वच्छताको कुरा आउँदाखेरि हामीले जुन चाहिँ यो मौनता छ है त्यसको बारेमा चाहिँ फर्स्ट र त्यसको बारेमा जानकारी हुनु र किन चाहिँ हामी मौन बस्नु है यसमा मौन किन बस्नु हुँदैन भन्ने कुरा बुझ्नु चाहिँ आई थिङ्क एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ है जब सम्म हामीले जति पनि निषेधहरू छ समाजमा हाम्रो है ट्याबुस पनि भनिन्छ इङ्ग्लिसमा त्यसको बारेमा जबसम्म कुरा गर्दैनौँ र त्यो समस्याको हलपट्टि जबसम्म हामी जाँदैनौँ र मौनता टोर्नुपट्टि जबसम्म जाँदैनौँ हामीले महिनावारी स्वच्छ रूपले हामीले म्यानेज गर्नु चाहिँ हामी असफल नै हुन्छौँ जस्तो चाहिँ लाग्छ मलाई है सफा बस्नु भयो हामीले प्याड लाउँछौँ कि हामीले के लगाउँछौँ त्यो टाइमली चेन्ज गर्नुपर्ने भयो है त्यो कुराहरू पनि हामीले छ हात धुनु पर्यो है एउटा सफा जग्गा हुनु पर्यो चेन्ज गर्नुको लागि चाहे स्कुल्समा किन नहोस् हाम्रो वर्क प्लेसमा किन नहोस् यो कुराहरू पनि हामीले चाहिँ याद गर्नुपर्छ स्वच्छताको कुरा गर्दा साथसाथैमा हामीले यो मौनताको पनि हामीले चाहिँ एकदमै कुरा गर्नु चाहिँ एकदमै नै इम्पोर्टेन्ट भएर जान्छ हजुर
0: त अनामिकाज्यू एउटा गीत सुनौ